0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुश आमदीद। जब हजरत साद रजी अल्लाह ताला अन्हु अहले मजलिस के पास आकर रुके तो बोले, ऐ बनी अब्दुल अशल, तुम लोग अपने अंदर मेरा मामला कैसा जानते हो? उन्होंने कहा, आप हमारे सरदार हैं, सबसे अच्छी सूझबूझ के मालिक हैं और हमारे सबसे बाबरकत पासबान हैं। उन्होंने कहा, अच्छा तो सुनो, अब तुम्हारे मर्दों और औरतों से मेरी बातचीत हराम है, जब तक कि तुम लोग अल्लाह और उसके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान न लाओ। उनकी इस बात का ये असर हुआ कि शाम होते ही इस कबीले का कोई भी मर्द और कोई भी औरत ऐसी न बची जो मुसलमान न हो गई हो। सिर्फ एक आदमी जिसका नाम उसीरम था, उसका इस्लाम जंगे अहद तक मौखर हुआ। फिर अहद के दिन इसने इस्लाम कबूल किया और जंग में लड़ता हुआ काम आ गया। उसने अभी अल्लाह के लिए एक सजदा भी न किया था। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसने थोड़ा अमल किया और ज्यादा अजर पाया। हजरत मुसब रजी अल्लाह ताला अन्हु हजरत असद रजी अल्लाह ताला अन्हु ही के घर मुकीम रहकर इस्लाम की तबलीग करते रहे, यहाँ तक के अंसार का कोई घर न बाकी बचा जिसमें चंद मर्द और औरतें मुसलमान न हो चुकी हों। सिर्फ बनी उमैया बिन जैद और खत्मा और वाइल के मकानात बाकी रह गए थे। मशहूर शायर कैस बिन असलत उन्हीं का आदमी था और ये लोग उसी की बात मानते थे। इस शायर ने उन्हें जंगे खंदक तक इस्लाम से रोक रखा। बहरहाल अगले मौसम हज यानी 13वें साल नबूवत का मौसम हज आने से पहले हजरत मुसब बिन उमैर रजी अल्लाह ताला अन्हु का कामयाबी की बिशारतें लेकर रसूल पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम की खिदमत में मक्का तशरीफ लाए और आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को कबाइले यसरब के हालात, इनकी जंगी और दिफाई सलाहियतों और खैर की लियाकतों की तफसीलात सुनाई। दूसरी बैत अकबा। नबूवत के 13वें साल मौसम हज में यसरब के 70 से ज्यादा मुसलमान फरीजा हज की अदायगी के लिए मक्का तशरीफ लाए। ये अपनी कौम के मुशरिक हाजियों में शामिल होकर आए थे और अभी यसरब ही में थे या मक्का के रास्ते ही में थे। आपस में एक दूसरे से पूछने लगे कि हम कब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम को यूं ही मक्का के पहाड़ों में चक्कर काटते, ठोकरे खाते और खौफजदा किए जाते छोड़े रखेंगे। फिर जब ये मुसलमान मक्का पहुंच गए तो दर पर्दा नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम के साथ सिलसिला और राबता शुरू किया और आखिरकार इस बात पर इत्तफाक हो गया कि दोनों फरीक अयाम तशरीक के दरमियानी दिन 12 जिलहज्जा को मना में जमराउला यानी जमराकबा के पास जो घाटी है इसी में जमा हो और ये इज्तमा रात की तारीकी में बिल्कुल खुफिया तरीके पर हो। आइए अब इस तारीखी इज्तमा के अहवाल अंसार के एक कायद की जुबानी सुने कि यही वो इज्तमा है जिसने इस्लाम वबत परस्ती की जंग में रफ्तार जमाना का रुख मोड़ दिया। हजरत काब बिन मालिक रजी अल्लाह ताला अन्हु फरमाते हैं, हम लोग हज के लिए निकले, रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम से अय्याम तशरीक के दरमियानी रोज अकबा में मुलाकात तय हुई और बिलाखिर वो रात आ गई जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम से मुलाकात तय थी। हमारे साथ हमारे एक मोअज्जज सरदार अब्दुल्ला बिन हराम भी थे जो अभी इस्लाम न लाए थे, हमने उनको साथ ले लिया था, वरना हमारे साथ हमारी कौम के जो मुशरिकीन थे हम उनसे अपना सारा मामला खुफिया रखते थे। मगर हमने अब्दुल्ला बिन हराम से बातचीत की और कहा कि ऐ अबू जाबिर, आप हमारे एक मोअज्जज और शरीफ सरबरा हैं और हम आपको आपकी मौजूदा हालत से निकालना चाहते हैं ताकि आप कल कला को आग का ईंधन न बन जाएं। उसके बाद हमने उन्हें इस्लाम की दावत दी और बतलाया कि आज अकबा में रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम से हमारी मुलाकात तय है। उन्होंने इस्लाम कबूल कराया और हमारे साथ अकबा में तशरीफ ले गए और नकीब भी मुकर्रर हुए। हजरत काब रजी अल्लाह ताला अन्हु वाकये की तफसीलात बयान करते हुए फरमाते हैं, हम लोग हस्बे दस्तूर उस रात अपनी कौम के हमरा अपने डेरों में सोए, लेकिन जब तिहाई रात गुजर गई तो अपने डेरों से निकल निकल कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम के साथ तयशुदा मकाम पर जा पहुंचे। हम उस तरह चुपके चुपके दुबक कर निकलते थे जैसे चिड़िया घोंसले से सुकड़ कर निकलती है। یہاں تک کہ ہم سب عقبہ میں جمع ہو گئے۔ ہماری کل تعداد 75 تھی، 73 مرد اور 2 عورتیں۔ ایک ام امارہ تھی جو قبیلہ بنو مازن سے تعلق رکھتی تھی، اور دوسری ام منی اسما بنت امرو تھی جن کا تعلق قبیلہ بنو سلمہ سے تھا۔ ہم سب گھاٹی میں جمع ہو کر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا انتظار کرنے لگے، اور آخر وہ لمحہ آ ہی گیا جب آپ صلی اللہ علیہ وآلہ وسلم تشریف لائے۔ آپ کے ساتھ آپ کے چچا حضرت عباس رضی اللہ تعالی عنہ بن عبد المطلب بھی تھے۔ وہ اگرچہ ابھی تک اپنی قوم کے دین پر تھے، مگر چاہتے تھے کہ اپنے بھتیجے کے معاملے میں موجود رہیں اور ان کے لیے پختہ اطمینان حاصل کر لیں۔ سب سے پہلے بات بھی انہی نے شروع کی۔ گفتگو کا آغاز اور حضرت عباس رضی اللہ تعالی عنہ کی طرف سے معاملے کی نزاکت کی تشریح۔ مجلس مکمل ہو گئی تو دینی اور فوجی تعاون کے عہد و پیمان کو قطعی اور آخری شکل دینے کے لیے گفتگو کا آغاز ہوا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے چچا حضرت عباس نے سب سے پہلے زبان کھولی۔ ان کو مقصود یہ تھا کہ وہ پوری صراحت کے ساتھ اس ذمہ داری کی نزاکت واضح کر دیں جو اس عہد و پیمان کے نتیجے میں ان حضرات کے سر پڑنے والی تھی۔ چنانچہ انہوں نے کہا، خزرج کے لوگو، عام اہل عرب انصار کے دونوں ہی قبیلے یعنی خزرج اور اوس کو خزرج ہی کہتے ہیں۔ ہمارے اندر محمد صلی اللہ علیہ وآلہ وسلم کو جو حیثیت ہے وہ تمہیں معلوم ہے۔ ہماری قوم کے جو لوگ دینی نقطہ نظر سے ہمارے ہی جیسی رائے رکھتے ہیں، ہم نے محمد صلی اللہ علیہ وآلہ وسلم کو ان سے محفوظ رکھا ہے۔ وہ اپنی قوم اور اپنے شہر میں قوت و عزت اور طاقت و حفاظت کے اندر ہیں، مگر اب وہ تمہارے یہاں جانے اور تمہارے ساتھ لاحق ہونے پر مصر ہیں۔ لہٰذا اگر تمہارا یہ خیال ہے کہ تم انہیں جس چیز کی طرف بلا رہے ہو اسے نبھا لوگے اور انہیں ان کے مخالفین سے بچا لوگے، تب تو ٹھیک ہے، تم نے جو ذمہ داری اٹھائی ہے اسے تم جانو۔ لیکن اگر تمہارا یہ اندازہ ہے کہ تم انہیں اپنے پاس لے جانے کے بعد ان کا ساتھ چھوڑ کر کنارہ کش ہو جاؤ گے، تو پھر ابھی سے انہیں چھوڑ دو، کیونکہ وہ اپنی قوم اور اپنے شہر میں بہرحال عزت و حفاظت سے ہیں۔ حضرت کعب رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ہم نے عباس رضی اللہ تعالیٰ عنہ سے کہا کہ آپ کی بات ہم نے سن لی، اب اے اللہ کے رسول آپ صلی اللہ علیہ وآلہ وسلم گفتگو فرمائیے اور اپنے لیے اور اپنے رب کے لیے جو عہد و پیمان پسند کر لیجئے۔ اس جواب سے پتہ چلتا ہے کہ اس عظیم ذمہ داری کو اٹھانے اور اس کے پرخطر نتائج کو جھیلنے کے سلسلے میں انصار کے عزم، محکم شجاعت و ایمان اور جوش و اخلاص کا کیا حال تھا۔ اس کے بعد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے گفتگو فرمائی۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے پہلے قرآن کی تلاوت کی، اللہ کی طرف دعوت دی اور اسلام کی ترغیب دی، اس کے بعد بیعت ہوئی۔ سامعین، وقت کی کمی کے باعث ہم اپنے اس سلسلے کو یہیں پر برخاست کرتے ہیں۔ انشاءاللہ اگلی نشست میں ہم اس بیعت میں ہونے والی دفعات کا ذکر کریں گے۔ اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت، اللہ نگہبان۔
0: آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا۔